دنیا مالک صاحب دو عالم بانی کے بوہت نام کے جہاز صاحب دھن گرو ارجن پاتشاہ ستگر جی اپنے مخار بن تو اپنی رسنا تو انہ بچن دا اچارن کرتے ہیں حضور فرمان کرتے ہیں پیاریا गुरु नाल प्रीत किदां दी लाउणी है, मालक नाल स्नेह किदां दा जोड़ना है। साहब जी सानू ओ रस्ता ओ मार्ग ओ प्यार भरे बचना नाल उन्हां जुगतियां नाल सानू ओ रस्ता दसते ने जिस रस्ते ते जिस मार्ग ते जांदे आ तू गुरु नानक नूं मिल सकना। साहब कृपा करते ने बख्शिश करते ने कलजुगी जीवां ते भाई हजूर कहते ने